0: سجن سب سجن ایک نو سجن بنا لے ساری دنیا ایک وال پٹھ کر لے گا دنیا ویری بن جائے ایک سجن سب سجنا ایک ویری
1: سب
0: تو رانی تارا نے سوچیا میری گرو نالو نہ ٹوٹ راجے نے پوچھیا رانی کتھے گئی سا کہن لگی کدھرے بھی نہیں گئی آخو سری والے راجا خاموش ہو گیا دن چڑھیا کچہری چلا گیا رات پئی واپس پرساد پانی چھک کے راجا پھلاں دی سیجا اتے آرام کر رہے ہیں تے رانی تارا پتی جان کے مٹھی چاپی کر رہی تے اس اڈیق وچ بھی ہے بھی راجا سو جائے تے میں ستسنگ وچ پہنچا پر اج راجے نے بھی سوچیا بھی منا سونا نہیں ویکھنا ہے رانی جاندی کتھے راجے نے اکھا بند کر کے کراڑے مارنے شروع کر دیتے بناوٹی کراڑے اولی پاڑی رانی نے سوچیا منا راجا تا سو گیا ہے اٹھ جتھے امرت وس رہا ہے اوتھے پہنچی رانی تارا اٹھی کھڑاواں پائیاں چور دروازے تھانی باہر نکل گئی پھر راجا تا جاگدا ہی پیا سی ہور تراتی اٹھ کے پچھے چلیا ترل جوہانی ادھی رات دا سما ہے اگے اگے رانی جا رہی ہے پچھے پچھے راجا راجا سوچدا ہے منا رانی نو ڈر بھی نہیں لگتا ایدے اندر پہ ہی نہیں کلی تری جاندی پر ڈر تا اس نو لگتا ہے جنے نربھو نو نہیں جپیا اونو پہ جاپدا ہے پر جس نے نربھو واہگرو نو جپ لیا ہے حضور کہندے نربھو جپ ہے سگل بھو اودے سارے پہ مٹ جائیں اسی اتنے تک ڈر دے رہاں گے جتنے تک نربھو نرنکار نال اسی اپنے آپ نو اٹیچ نہیں کیتا جس ویلے اودے نال سرد جڑ جائے گی پہ آئے گا ہی نہیں پتہ نہیں کدھر جا رہی ہے پر رانی کتھے پہنچی جس طرح پیاری ساس سنگت ہنس مان سروور تے جاندے ہیں اسی طرح جڑے گرمکھن او ستسنگ بھی جاندے کوا روڑی تے جا کے بیندے کان دا واسا روڑی من مخدا واسا کی ہے شراب کھانا آنکھو سری وائگ پیڑیاں سنگتا اور جو گرمکھ ہے او ستسنگ روپی مان سروور تے بیٹھ کے تے آنند مان رانی پوتی سنگتی راجے نے سکھ دا سا لیا بھی منا آئی تا چنگی تھا دے ہے پر پوچھ کے نہیں آئی جے اسی طرح چلا گیا ہو سکتا سویرے رانی پھر مکر جاوے راجے نے کیا بھی کوئی نشانی لے چلی راجے نے کی کیتا رانی دی کھڑام چک دی کھڑام جان دے ہونا سارے نو پتا ہے کھڑام لکڑ دی پر وہ راجے دی کھڑام سی اودے جیرے لال بھی جڑے سن راجے مہاراجے دی کھڑام بڑی بیوٹی فل سی خوبصورت سی ہماتڑ کول تا لکڑ دی ہوئے گی پر جو امیر آدمی ہیں انہوں دیا چپلاں دے جوڑے ہی بڑے قیمتی ہوندے رانی سی راجے دے کاروہ بڑی قیمتی کھڑام راجے نے کھڑام چک لی واپس محلہ چایا تجوری دا بوا کھولیا کھڑام وچ رکھی دروازہ بند کیتا تالا لایا چابی جیج پا کے سو گیا ادھر پیاری ساز سنگت ست سنگ ہو رہا ہے گرو دی بانی دا امرت وس جو گربانی اسی ہن سن رہے ہیں نا یہ گربانی ستجگ وچ بھی سی راجا ہریش چندر ستجگ وچ ہے ایویں نہیں اس بانی نو نرنکاری کیا کیونکہ جدو تو نرنکار دی ہوند ہوئی ہے اے بانی اس سمے تو پرگٹ ہوئی تائیں دھن گرو ارجن دیو پاتشاہ جی نے یہ نرنکاری بانی کی کسے نہ کسے روپ وچ اے بانی تردی آئی ہے تو پیاری ساز سنگت ست سنگ دی سماپتی ہوئی رانی نے سوچیا منا छेती चलिए किधरे राजे नु पता ना लग जाए, ते पता लग गया सजा देवेगा या ए सजा दे देवे रानी, ये सत्संग विच नहीं जाना, पर मेरा तो जीवन। रानी बाहर आई की तकिया, एक खड़ाम है ते दूजी कोई, दूजी खड़ाम कोई नहीं। रानी बड़ी उदास हुई, सत्संगिया ने पूछिया नहीं रानी उदास क्यों है, सारी विधिया दसी। सत्संगी कहन लगे खड़ाम ही है ना, असी बाजारों होर लिया के दे देने। रानी ने कहा दुआनी चुआनी वाली खड़ाव नहीं है, वो तो राज घराने दी खड़ाव, बड़ी कीमती। अज मेरा पोल खुल जाएगा। संगी कहन लगे रानी काबर ना, तू साई ने प्यार च आके जुड़दी है, महापुरुषा के बेनती करी, बेनती की थी महाराज, रानी ते अपदा आई है, आप कृपा कर। तो महापुरुष कहन लगे ए बच्ची तू रो ना, तू चंगे पासे चली है, आ आपा उस परमात्मा देगे अरदास कर दे, तू ठाकुर तू पह। रानी ने गल च पल्ला पाया, संगत ने अरदास की थी, फिर होया कि भाई साहब जी लिखते हैं साध संगत आराध्या जोड़ी जुड़ी खड़ाम पुरानी। अरदास की थी रानिये वेखा खड़ाम आई है के नहीं, जो बार आई खड़ाम आ गई, फिर पुरानी आई है, नवी नहीं भेजी वाली, मैं किधरे राजा पहचान ना लो। रानी ने खड़ावा पाईया, शुकुर शुकुर कर दी महला विच, राजा सुता पिया, रानी भी आके लेट गई, दिन चढ़िया राजा जागया, रानिये उठ उठी, रानी भला सच दस तू राती किथे गई सै, आखो श्री भाई किधरे नहीं गई, अच्छा फिर तेरिया खड़ावा किथे हैं। रानी ने दोवे खड़ावा के रख है, दूजी खड़ाव कितो आ, वो तो मैं तिजोरी विच रखी सी, किधरे रानी ने मेरी जेब विच चाबी तो नहीं कढ़ ली, चाबी भी जेब विच, किधरे दरवाजा तो नहीं खोलिया। राजे ने आके जिस वेले कबट दा अलमारी दा तिजोरी दा बूआ खोलिया, की तकिया विच तीजी खड़ाव भी बनी है। भाई साहब जी लिखते ने राजे जिठा चलते चलते कहते कृष्ण मुझे मुझदा वेख्या भी खड़ा मैं चुक लिया, तीजी किधरों राजे डिठा चलत ए खड़ाम है चोज विड़ा। तो राजा रह ना सकिया, कहन लगा रानिये मैं तेरा चोर हां, आखो श्री वाह, मैं तेरे नाल ठगी कीती सी, तेरी खड़ाम मैं चुक के लिया सी, पलाए दस भी तेनू खड़ाम किसने दिती है। रानी ने कहा राजन जिस भगवान जिस परमात्मा ने प्यार च मैं जाके सत्संग में जुड़ दी सा, उस परमात्मा ने मैनू खड़ाम दिती। अच्छा तो राजा हरिश्चंद्र कहन लगा रानिये चल मैं भी तेरे नाल चलना का, आखो श्री भाई। रानी बड़ी खुश, मैं तो रोज अरदास कर दी सा ए मेरे वाहिगुरु जे मेनू प्यार बख्शे मेरे पति नू ही बख्श, जिथे दंपति दा प्यार बन जाए एक निशाना बन जाए कर वैकुंठ बन जाए, नहीं तो कई घरां च तक जनानी दा मुंह किधर है मर्द दा मुंह किधर है, वो कुछ बोलदा है वो कुछ बोलदा, कई घरां चकले वेल ने खड़कदे ही रहिंदे हैं हर वेले, पर जे गुरु दी बख्शिश होवे प्यारी साध संगत दंपति दी बन आई है सुरू, उथे सारे पदार्थ, कई घर स्त्री का अपमान होंदे है, याद रखो जिस घर विच स्त्री का सत्कार नहीं उथे शांति नहीं रह सकती, जिस घर विच पति का सत्कार नहीं उथे, क्योंकि ताड़ी दोहां थां नाल वजदी है, ए नहीं भी पति रो पाई जाए स्त्री ते स्त्री विचारी चुप कर रहे, क्यों चुप करे, ए तां बराबर दा हक है, ए थोड़ा भी स्त्री गलती कर दी है पति नहीं करदा, पति भी करदा, बाणी ने किया भुलन अंदर सब को भुल दो, गलतियां दोहां पासियां तो हो जांदियां हन, पर उन्हां दी सियाणप ए है कि अपनी गलती नू विचार नाल जिठ के अपने जीवन का रस्ता क्लीयर रखना चाहिए, कोई मैल नहीं होनी चाहिए। रस्ता सुंदर होएगा, दोवे सुख मानेंगे, आनंद मानेंगे। आज रानी बड़ी खुश है, मालिक मेरी पुकार तुसी सुन ली। दूजा दिन होया, अगे तो रानी चोरी जांदी सी, हुण राजा भी तैयार है, दोवे जा रहे, राम जोड़ी दोवे बह जांदे हैं। सत्संग विच पहुंचे, सत्संग विच बैठ के जिस वेले आनंद आया, भोग पिया, बाहर निकले, रानी ने कहा राजन सुनाओ कोई आनंद आया, तो राजा मस्ती विच झूम के की कहिंदा है, साधु संगत